धड़कने लगा है मेरा दिल तेरे नाम लेने से. अभी आपने सुने उजाला रेडियो के जरिए प्रोग्राम में हम ला रहे हैं हेडलाइंस फन फंडाग. Politie en gemeente waarschuwen vakantiegangers om hun woning goed te beveiligen voordat ze vertrekken nu het vakantieseizoen in volle gang is. Dus doe jullie garse, alarm, dardie. Zeg het aan de buren, kitoe je vakantie pe.